कहाँ नेम संजम कहाँ कहाँ कहाँ नेम संजम गोरो गोरो गोरो गोरो गोरो गोरो गोरो गोरो गोरो गोरो गोरो गोरो गोरो गोरो गोरो गोरो गोरो गोरो गोरो गोरो गोरो गोरो गोरो गोरो गोरो गोरो गोरो गोरो गोरो गोरो गोरो गोरो गोरो गोरो गोरो गोरो गोरो गोरो गोरो गोरो गोरो गोरो गोरो गोरो गोरो गोरो गोरो गोरो गोरो गोरो गोरो गोरो गोरो गोरो गोरो गोरो गोरो गोरो गोरो गोरो गोरो गोरो गोरो गोरो गोरो गोरो गोरो गोरो गोरो गोरो गोरो गोरो गोरो गोरो गोरो गोरो गोरो गोरो गोरो गोरो गोरो गोरो गोरो गोरो गोरो गोरो गो